0: नमस्कार सम्पूर्ण दर्शक तथा श्रोता बिनहरूलाई, म अल्मोडाको तर्फबाट
1: नमस्ते, म जनक ताम्राकार।
0: भर्खरै जनकजीको स्वरमा रहेको यो गीतलाई त अवश्य पनि तपाईँहरूले मन पराइदिनु भयो होला। अब आउँदा दिनहरूमा पनि हामी यस्तै यस्तै गीतहरू लिएर आउने प्रयास हाम्रो जारी नै हुनेछ। त्यतिन्जेलको लागि लाइक, सब्सक्राइब, सेयर, कमेन्ट गर्न चाहिँ नभुल्दिनु होला।
1: हेर्दै रह, सुन्दै रह, माया झन्कठा, धन्यवाद।